दिन रहन सब सुहावने प्यारे, जित जपिए हर नाम साई कार कमावने प्यारे, तुर मस्तक लेख लिखाए, एको आप